0: Water must never be weaponized. Rivers should nourish nations, not divide them. Therefore, any attempt to stop, impede, or divert Pakistan's share of waters will be treated as an act of war. India must make no mistake about it.
1: भारत कंहिं ग़लतफ़हमीअ जो शिकार न रहे। पाकिस्तान देश जो पाणी रोकण या रुख मोड़ण वारे कंहिं बि कोशिश खे जंग कदम समझो वेंदो। गॾियल क़ौमनि जी जनरल असेंबली खे ख़िताब कंदे वज़ीर आज़म शहबाज शरीफ़ चयो त नदियूं क़ौमनि जी उञ उझाईंदियूं आहिनि, विरहाईंदियूं न आहिनि। सिंध दरिया जो निज़ाम न रुगो पाकिस्तानी आवाम पर ख़िते लाइ ज़िंदगी जी ज़मानत आहे। भारत पारां सिंध तास मुआदे खे हिकु तरफ़ो मुअतल रखण वारे फ़ैसिले जो को बि क़ानूनी जवाज़ु न आहे। कश्मीर पाकिस्तान जो शहर रग आहे ऐं रहंदो। कश्मीरियुनि जी सियासी ऐं सिफ़ारती हिमायत जारी रखी वेंदी। पाकिस्तान सऊदी ऐं तुर्किया जो दिफ़ाई मुआदो बि कंहिं मुल्क ख़िलाफ़ न पर ख़िते जी अमुन लाइ आहे। फील्ड मार्शल सैयद आसिम मुनीर सां सऊदी अरब जे दिफ़ा वारे वज़ीर ख़ालिद बिन सलमान जी मुलाक़ात। पाकिस्तान ऐं सऊदी अरब विच में दिफ़ाई सहकार वधाइण वारियूं कोशिशूं जारी रखण ते इतफ़ाक़। सऊदी अरब में शहरी ऐं इक़्तिसादी हंधनि ते हमलनि बाबति बे ख़्यालनि जी ॾे वठि कई वई। सऊदी दिफ़ा वारे वज़ीर ख़ालिद बिन सलमान चयो आहे त मुलाक़ात दौरान हिकु दिफ़ाई मुआदे तहत थियल फ़ौजी सरहान जी गॾिजाणीअ जो जाइज़ो वरितो वियो। मके दिफ़ाई मुआदे खे अस्करी सहकार में तब्दील करण जो अज़म वरिजायो वियो। अमेरिकी सदर डोनाल्ड ट्रंप ईरान जे 7 ॾींहनि वारी जंग बंदीअ जी तजवीज़ रद्द करे छॾी। अमेरिकी अख़बार वॉल स्ट्रीट जर्नल जी दावा रिपोर्ट में चयो आहे त डोनाल्ड ट्रंप खे पक आहे त तेहरान संदसि मुतालबा तस्लीम न कंदो। नवंबर में थींदड़ विच मुदे वारनि चूंडनि बाद ॿीहर ईरान ते हमिलो करे सघे थो। अमेरिकी सदर डोनाल्ड ट्रंप हिकु भेरो ॿीहर आबना अर्मज़ खे ट्रंप स्ट्रीट जो नालो ॾेई छॾियो। तस्वीर ॿीहर समाजी वेबसाइट ते जारी करे छॾी। सत शर्त पूरा थियण ताईं अमेरिका खे सज़ा ॾियण जो सिलसिलो जारी रहंदो। आबना अर्मज़ जो कंट्रोल हिन वक़्त ईरानी बहरिया वटि आहे। पासदार इनकलाब जे तर्जुमान ब्रिगेडियर जनरल हुसैन मोबी चयो आहे त अमेरिका कुझु कलाकनि लाइ बि आबना अर्मज़ खोराए न सघियो आहे। अमेरिका जे हथियार फिटा करण वारी ख़्वाहिश पूरी न थींदी। पाकिस्तान खिते में गेटवे जो किरदार अदा करण लाइ तयार आहे। जटादार तरक़ी मुआशी इंतिज़ाम ऐं वापारी भाईवारीअ खे हथी ॾियण लाइ पुरज़म आहियूं। न्यूयॉर्क में तकरीब खे ख़िताब कंदे नायब वज़ीर आज़म इसहाक़ डार चयो आहे त खिते ऐं विचोभर जे मौजूदा सूरत हाल ते ॻणती आहे। आलमी क़ानून मूजिबि तकरारनि जे पुरअमन हल लाइ पुरज़म आहियूं। पाकिस्तान तकरारनि जे हल लाइ सालसीअ जो किरदार अदा करे वक़ार बुलंद कयो। पाकिस्तान सऊदी अरब सां गॾु बीठल रहंदो। पाकिस्तान ऐं कतर खिते में अमुन लाइ अञा बि किरदार अदा करे रहिया आहिनि। दिफ़ा वारे वज़ीर ख्वाजा आसिफ़ चयो आहे त पाकिस्तान अफ़गाननि जे 40 सालनि ताईं महिमान नवाज़ी कई, हाणे महिमान नवाज़ीअ जी क़ीमत अदा करे रहियो आहे। पाकिस्तान पंहिंजी सरज़मीन ते अफ़गाननि खे पनाह ॾेई ग़लती कई, अफ़गाननि खे पंहिंजी सरज़मीन ॾेई ग़लति कई। पीटीआई ते एतमाद करण जी गुंजाइश नाहे। इस्लामाबाद जे सेफ सिटी कैमरान खे नुक़सान पहुचाइण ते 20 लख रुपया ॾंड लॻंदो। सदर आसिफ़ अली ज़रदारी ऑर्डिनेंस जारी करे छॾियो। सेफ सिटी कैमरान ऐं नुक़सान पहुचाइण लाइ भड़काईंदड़ ते बि ॾंड लॻंदो। हड़ताल या एहतजाज दौरान थींदड़ नुक़सान जो ॾंड इंतज़ाम कंदड़ भरींदा। पाक बेरिया जे अरबी समुंड में कार्रवाई, वॾे मक़दार में मनशियात पकड़े वरिती। आईएसपीआर मूजिबि पाक नेवी जे जहाज़नि हुन मुल्क जे अरबी समुंड में कार्रवाई दौरान 2800 किलो खां वधीक मनशियात पकड़ी वई। समुंड में शकी ॿेड़े जी तलाशी दौरान गुझन खाननि में लिकायल मनशियात मिली। नेवल चीफ पारां अमले जी आला पेशावरनि सलाहियतनि जी साराह कई वई। पकड़ियल मनशियात जे आलमी मार्केट में मालियत अटिकल 75 करोड़ रुपया आहे। सखर में डिस्ट्रिक्ट बार जो एडिशनल सेशन जज जावेद मीराणी जे हमले ख़िलाफ़ अदालती कार्रवाई जो बाइकाट को बि वकील कोर्ट में पेश न थियो। अदालत ॿाहिरां एहतजाज बि कयो वियो। वकीलनि जो चवणु आहे त अदालत जे गेट आॾो रुकावटूं रखी हिकु जज ते हमिलो कयो वियो। पुलिस हिकु बि जवाबदार खे गिरफ़्तार न करे सघी आहे। ٹنڈولیار جے سومرا کالونی میں معصوم بار جو لاش ملے ہے سنجانب 7 سالن جے داؤد سومرو جے نالے سے تھی ہے پولیس موجود بار کہیں گاڑی جے ٹکر میں فوت تھو ہے نو کوٹ میں مٹھڑاؤ کینال میں پائپ لائن ذریعے پانی کھڑنے خلاف آبادگارن جو احتجاج طور سمیت مختلف شہرن کے پائپ لائن ذریعے پانی دین والے اسکیمن خلاف دھرنو سمے آبادگار روڈن تے نکری آیا آبادگارن چھو تو پتھوری شہر کے کھائی شاخ ذریعے پانی ملے تو اسکیم کے رد کیوں تھا سجاول جڑے جو بھرساں زمین کے پرانے تکرار تھا بن دھرین میں جھیڑو فائرنگ کواڑیوں لٹھن کے دھک لگن سبب دھرین جا 8 جنا زخمی لک جتوئی برادری کے بن دھرین میں جھیڑو تھو 8 زخمی میں بن جڑن کے لاڑکانے منتقل کیا ویو ہے دھرین میں چکتان برقرار ہے حیدرآباد کے فلیلی باہ میں نواب شاہ واسی ہیسکو ملازم وینجندے بڈی ویو ہے ریسکو ٹیم واقعے والی ہند پہنچی پرویز علی جی گولا شروع کرے چڑی ہے افریقی ملک کانگو میں فوجی جہاز کری تباہ بن آفیسرن سمیت 14 جنا جلد و شکار کانگو کے فوجی ترجمان ہے تو جہاز حادثے میں فوت میں فوجی عدالت جو سربراہ آڈیٹر جنرل شامل ہیں حادثے جا کارن معلوم کرنا جانچ جاری ہے
2: is powerful enough to end all of humanity?
3: AI is certainly powerful enough to drive events that cause a billion deaths. So even though it's pretty hard to get to 100%, there's never been a weapon as powerful as the combination of people with ill intent using the latest AI tool.
1: آرٹیفیشل انٹیلیجنس ایک ارب انسان کی موت جو سبب بنجی سکے تو بل گیٹس AI کے خطرے کا دنیا کے آگاہ کرے چڑھو مائکروسافٹ کے بانی بل گیٹس جو چوڑا ہے AI کے ہانے والی تیز رفتار مداخلت کا سوائے وڈو انسانی خطرو بنجی سکے تھی ڈوہاری AI جو غلط استعمال کرے سکن تھا
4: آپ سن رہے تھے GAFM نیٹورک پر KTN نیوز
5: دریائے سندھ کی لہروں کے سنگ رواں دواں یہ ہے محبت و یکجہتی کا پیغام یہاں وہاں GAFM 88 نیٹورک سندھ کی آواز

0: خیبر پختونخوا کے علاقے ڈیرا اسماعیل خان میں چیک پوسٹ بھرسا ابگاتی حملوں 6 پولیس اہلکارن سمیت 12 جنا شہید 35 کا ودھیک زخمی ابگاتی بمبار بارود سے بھرل گاڑی کے دراز اندہ میں امن میلا چیک پوسٹ بھرسا ٹکرایا شہیدن میں 6 پولیس اہلکار ب کسٹم آفیسر ب عورتوں ایک بار بھی شامل کچھ زخمین کی حالت گنتی جوگی شہیدن کے انگ میں واد جو خدشو سیکورٹی فورسز علاقے میں پہنچی سرچ آپریشن شروع کر چڈی صدر آصف زرداری وزیر اعظم شہباز شریف گھرو وزیر محسن نقوی بین پارا چیک پوسٹ تے حملے کی مذمت انسانی جان کی نقصان تے دکھ جو اظہار دہشت گردن خلاف کاروائیوں جاری رکھن والے عزم جو بھی ورچاؤ لانگ مارچ کا پوئے گالیوں کرن آہن تب پہری چھو نتیوں کئی وجن خیبر پختونخوا کے وڈے وزیر سہیل آفریدی وفاقی حکومت کے گالن جی آچ کرے چھڑی پشاور میں سینئر صحافن سے گالیندے سہیل آفریدی چھو تو لانگ مارچ میں اجا 7 ڈی آہن پوئے بھی گالیوں ہی تھڑیوں آہن تو ہانے چھو نتیوں کئی وجن گالن لائے پہری بھی تیار ہوا سی ہانے بھی تیار آئیں وفاقی حکومت اساں جی اسٹیبلشمنٹ سے گال تھن نہ ڈی رہی ہے ملک میں ایک شخص کی گال ہلے تھی جن جو نمائندہ محسن نقوی ہے
1: ہو چکے ہیں انہوں نے مایوس کیا ہے اپنے کارکنان کو بھی اپنی پارٹی کو بھی ان کے پاس اب جواز نہیں ہے کہ یہ سیاسی طور پہ لیڈ کر سکیں اور آپ 5 اکتوبر کی ڈیٹ دیں یا 5 اکتوبر 2028 کی ڈیٹ دیں اب آپ کی کسی ڈیٹ سے کوئی فرق نہیں پڑتا کیونکہ آپ کی بزدلی آپ کی کاہلی آپ کی سیاسی نا اہلی انتظامی نا اہلی تو تھی مگر آپ کی سیاسی نا اہلی بھی اب ثابت ہو چکی ہے اور سیاسی طور پہ کوئی موبلائزیشن نہیں ہے کے پی کے اندر ہم نے تو اس سے مطلب تیاری کی کہ آئیں گے تو ہم نے اپنے شہر کا اپنے شہریوں کا تحفظ کرنا ہے مگر یہ بزدل نااہل لوگ جن کے پلے اب کچھ نہیں رہا یہ اپنی سیاسی ساتھ مکمل طور پر کھو چکے ہیں مگر سیاسی طور پہ جو شرمندگی اٹھانی پڑی ہے کہ سہیل خان آفریدی کی ریت اپنی پارٹی پہ ختم ہو چکی ہے اتنی سیاسی کمزوری کبھی بھی نہیں دیکھنے میں آئی تھی ان 13.5 سال میں جتنی آپ دیکھنے میں آئی ہے
0: ٹی آئی جو 27 سپتمبر وارو مارچ کھوٹو جبل نکتو کوو ثابت تھو ہے سہیل آفریدی پہری بھی انتظامی سطح تے ناکام ہو ہانے سیاسی سطح تے بھی فیل تھو ہے سدھ سماور وفاقی وزیر عطا تاڑ چھو ہے سہیل آفریدی جی پہنجی پارٹی تا رٹ ختم تھی وئی پی ٹی آئی جو دہشت گردن سان بھی گٹھ جوڑا ہے جن سبب حملن جی مذبت بھی نہ کندی اختیار ولی خان چھو تے پی ٹی آئی کے لانگ مارچ کھا بھجنو ہی ہو تا اعلان چھو کیو وئی ہو فیلڈ مارشل آصف منیر سے سعودی عرب کے دفاع والے وزیر خالد بن سلمان کی ملاقات پاکستان اور سعودی عرب وچ میں دفاعی سہکار ودھائن والی کوششوں جاری رکھنے تے اتفاق سعودی عرب میں شہری اقتصادی ہندن تے حملن بابت بے خیالن کی ڈے وٹ کی وئی سعودی دفاع والے وزیر خالد بن سلمان چھو ہے تو ملاقات دوران مکہ دفاعی معاہدے تحت تھل فوجی سربراہن کی گرجانی جو بھی جائزہ ورتو ویو مکہ دفاعی معاہدے کے عسکری سہکار میں تبدیل کرنے جو عزم ورچایا ویو
2: must never be weaponized. Rivers should nourish nations, not divide them. Therefore, any attempt to stop, impede or divert Pakistan's share of waters will be treated as an act of war. India must make no mistake about it.
0: بھارت کہیں غلط فہمیاں جو شکار نہ رہے پاکستان کے حصے جو پانی روکن یا رخ موڑن والی کہیں بھی کوشش کے جنگی قدم سمجھو ویندو گڈل قومن کے جنرل اسمبلی کے خطاب کندے وزیر اعظم چھو تو ندیوں قومن کی اُن اجائندیوں ہیں ورائندیوں نہ ہیں سندھو دریا جو نظام نہ رگو پاکستانی عوام پر خطے لائے زندگی کی ضمانت ہے بھارت پارا سندھ تاس معاہدے کے ایک طرف معطل رکھن والے فیصلے جو کو بھی قانونی جواز نہ ہے کشمیر پاکستان کی شرگ ہے رہندو کشمیر کی سیاسی سفارتی حمایت جاری رکھی ویندی پاکستان سعودی ترکیہ جو دفاعی معاہدوں بے کہیں ملک خلاف نہ پر خطے جی امن لایا ہے امریکہ اسرائیل ایران کے کمزور کرنے میں ناکام ویا ہیں مسلم ملکن کے ویڑھایا پہ ونجے ایرانی قوم امریکی اسرائیلی سازش خلاف جمی بیٹھل ہے الجزیرہ کے ڈنل انٹرویو میں ایرانی صدر مسعود پزیشکیان چھو ہے تو امریکہ اسرائیل خطے کے کچھ ملکن کے جنگ میں دکھو امریکہ خطے کی دولت تے کنٹرول برقرار رکھن لائے مسلم ملکن کے ویڑھائے رہو ہے یمن میں تیندڑ شہن سا ایران جو کو بھی تعلق نہ ہے ایران تکرار کے حل لائے مدد دین لائے تیار ہے अमेरिकी सदर डोनाल्ड ट्रंप ईरान की 70 ॾींहनि वारी जंगबंदीअ जी तजवीज़ रद्द करे छॾी। अमेरिकी अख़बार वॉल स्ट्रीट जर्नल जी दावा रिपोर्ट में चयो वियो आहे त डोनाल्ड ट्रंप खे पक आहे त तहरान संदसि मुतालबा तस्लीम न कंदो। नवंबर में थींदड़ विच मुदे वारनि चूंडनि बाद ॿीहर ईरान ते हमिलो करे सघे थो। अमेरिकी सदर डोनाल्ड ट्रंप हिकु भेरो ॿीहर आबना हुर्मस खे ट्रंप स्ट्रेट जो नालो बि ॾेई छॾियो। तस्वीर ॿीहर समाजी वेबसाइट ते जारी करे छॾी। पाकिस्तान अफगाननि जी 40 वरनि ताईं महिमान नवाज़ी कई। हाणे महिमान नवाज़ीअ जी क़ीमत अदा करे रहियो आहे। दिफ़ा वारे वज़ीर ख़्वाजा आसिफ़ चयो आहे त पाकिस्तान पंहिंजी सरज़मीन ते अफ़गाननि खे पनाह ॾेई ग़लती कई। अफ़गाननि खे पंहिंजी सरज़मीन ॾेई ग़लती कई आहे। पीटीआई ते एतमाद करण जी गुंजाइश नाहे। केस में नामज़द एमपीए जी गिरफ़्तारी लाइ पुलिस खे स्पीकर खां इजाज़त वठणी पवंदी। वफ़ाक़ी घरू वज़ीर मोहसिन नक़वी जी ख़ैबर पख़्तूनख़्वा असेंबली जे लिखियल ख़त ते तनक़ीद। मोहसिन नक़वी ख़ैबर पख़्तूनख़्वा असेंबलीअ जो लेटर जारी कंदे चयो आहे त जेकॾहिं को एमपीए कंहिं माण्हूअ खे क़तल करे छॾे त छा पुलिस खे गिरफ़्तार करण खां अॻु बि स्पीकर जी इजाज़त जो इंतज़ारु कंदी। कानून जे नज़र में सभिनी जी बराबरि हुजण जो हीअ कहिड़ो मिसाल आहे। वाह अवां जारी रखो। छा हिनखे ई रियासत मदीना चयो वेंदो आहे? सिंध खां सवाइ ॿिए कंहिं बि सूबे में औरतुनि खे मुफ़्त स्कूटी न पई ॾिनी वञे। औरतुनि लाइ पिंक स्कूटी स्कीम बिलावल भुट्टो ज़रदारी शुरू कराई। मीरपुर ख़ास में मुफ़्त पिंक स्कूटीज़ विरिहाइण वारी तक़रीब खे ख़िताब कंदे सिंध जे सीनियर वज़ीर शर्जील मेमण चयो त हारियुनि खे हारी कार्ड ऐं पोरियतुनि खे लेबर कार्ड ॾिनो पियो वञे। सूबे में 50,000 औरतूं ड्राइविंग लाइसेंस लाइ अप्लाई कयो। जेकॾहिं पिंक स्कूटीज़ मर्द हलाईंदो त स्कूटी ज़ब्त कई वेंदी। वज़ीर आज़म मुलाक़ात में पेट्रोलियम लेवीअ वारो मसइलो हल न कयो त ॿीहर लॉन्ग मार्च कयो वेंदो। लाहौर में प्रेस कॉन्फ्रेंस कंदे जमात इस्लामी जे अमीर हाफिज़ नईम चयो त एहतजाज पीटीआई जो हक़ आहे। ख़ैबर पख़्तूनख़्वा में गवर्नर राज वारनि अफ़वाहुनि जी मज़म्मत कयूं था। जमात इस्लामी जल्द मुख़्तलिफ़ शहरनि में बि जलसा कंदी। बलोचिस्तान जे शहर डेरा बुख्टीअ में ज़िले चेयरमैन जे घर ते हमिलो। जवाबी कार्रवाईअ में 7 दहशतगर्द मारिजी विया, 6 गिरफ़्तार। अमन फोर्स जो हिकु रज़ाकार बि शहीद थी वियो, 3 ज़ख़्मी। दुक्कीअ में रोड तामीर कंदड़ कंपनी जी कैंप ते दहशतगर्दनि जो हमिलो, 18 पोर तक हुआ। फायरिंग जी ॾे वठि दौरान हिकु सिक्योरिटी गार्ड बि शहीद थी वियो, 2 ज़ख़्मी। पाक बेरिया जे अरबी समुंड में कार्रवाई, वॾे मक़दार में मंशियात पकिड़े वरिती। ISPR मूजिबि पाक नेवी जे जहाज़नि हुनैन ऐं यरमोक जी अरबी समुंड में कार्रवाई दौरान 2800 किलो खां वधीक मंशियात पकड़ी आहे। समुंड में शकी ॿेड़े जी तलाशी दौरान गुझनि खाननि में लिकायल मंशियात मिली। नेवल चीफ पारां अमले जी आला पेशेवराननि सलाहियतुनि जी साराह। पकड़ियल मंशियात जी आलमी मार्केट में मालियत अटिकल 75 करोड़ रुपया आहे। सिंध पब्लिक सर्विस कमीशन में मेरठ जी मवेना लताड़ ऐं बेक़ाइदनि ख़िलाफ़ एहतजाज कंदड़ शागिर्दनि पारां कराचीअ ॾांहुं लॉन्ग मार्च जो ऐलान। सिंध स्टूडेंट सेक्शन कमेटी 9 अक्टूबर ते हैदराबाद खां कराचीअ ताईं पैदल मार्च जो ऐलान करे छॾियो। अॻवाननि चयो त लॉन्ग मार्च 6 वारे रस्ते तां थींदो कराची पहुचंदो। CM हाउस आॾो एहतजाज कयो वेंदो। लॉन्ग मार्च सबबि हैदराबाद में क़ाइमु एहतजाजी कैंप आर्ज़ी तौरु ख़तमु कई वेंदी। चकवे जो रुस्तम भरसा महर ऐं जतोई बिरादरी जे ॿिनि धुरनि में थियल झेड़े जो ज़ख़्मी कराची इस्पताल में फ़ौत। 4 ॾींहं अॻु फायरिंग में वाहिद उर्फ़ इमाम बख़्श ज़ख़्मी थियो हो। वाहिद बख़्श उर्फ़ इमाम बख़्श जतोई कराची जे इस्पताल में दम धणी हवाले कयो। हैदराबाद में क़तल थियल वापारी नरेश कुमार जो केस अणॼातल जवाबदारनि ख़िलाफ़ दाख़िल। टंडो यूसुफ पुलिस हुसैनाबाद जे रहवासी एसर मल जे फ़रियाद ते संदसि पुटु नरेश कुमार जे क़तल जो केस दाख़िल कयो। केस मूजिबि अणॼातल जवाबदारनि नरेश खे क़तल कयो। वारसनि पारां जवाबदारनि खे गिरफ़्तार करण जो मुतालबो। अफ्रीकी मुल्क कांगो में फ़ौजी जहाज़ किरी तबाह। ॿिनि आफ़िसरनि समेत 14 ॼणा अजल जो शिकार। कांगो जी फ़ौजी तर्जुमान चयो आहे त जहाज़ हादसे में फ़ौत थींदड़नि में फ़ौजी अदालत जो सरबराह ऐं ऑडिटर जनरल बि शामिल आहिनि। हादसे जा कारण मालूम करण लाइ जाच जारी आहे। थाईलैंड जे शहर बैंकॉक में बरसातुनि तबाही मचाए छॾी। ॿोड़ वारी सूरतहाल, रोडनि ऐं रस्तनि ते बि पाणी बीठल। रहवासी घरनि ताईं महदूद थी विया।
3: AI is powerful enough to end all of humanity?
4: AI is certainly powerful enough to drive events that, you know, cause a billion deaths. You know, so even though it's pretty hard to get 100%, there's never been a weapon as powerful as the combination of people with ill intent using the latest AI tool.
0: आर्टिफिशियल इंटेलिजेंस हिक ॿिनि सालनि जी मौत जो सबबु बणिजी सघे थी. बिल गेट्स ए आई जे खतरे खां दुनिया खे आगाह करे छॾियो. माइक्रोसॉफ्ट जे बानी बिल गेट्स जो चवणु आहे त ए आई जे हाणे वारी तेज़ रफ़्तार मुदाख़लत खां सवाइ वॾो इंसानी ख़तरो बणिजी सघे थी. ॾोहारी ए आई जो ग़लति इस्तेमालु करे सघनि था.
5: सोलर ऐं बैटरी ते
6: आप सुन रहे थे जीए एफएम नेटवर्क पर केटीएन न्यूज.
7: अजरक के रंगों से रंगी,
8: दिल्ली के टुकड़ों से जुड़ी,
7: सिंध के दिल से निकली आवाज, आवाज
8: जीएफएम 88 नेटवर्क, सिंध की आवाज.